0: फायदा है, चाइना इतनी इन्वेस्टमेंट क्यों कर रहा है?
1: ओके, क्वेश्चन आपका इंटरेस्टिंग है, जिसको समझने के लिए हमें अपने दिमागों में ग्लोबल मैप को कुछ लाना पड़ेगा। पहले इसको आपके सवाल के जो डिफरेंट सेगमेंट्स हैं, हम उनको एक एक करके एड्रेस करते हैं। सो फर्स्ट यू टॉक अबाउट कि पाकिस्तान को इकोनॉमिक बेनिफिट्स के अलावा कोई और बेनिफिट्स हैं इससे क्या नहीं। कंटेंपरेरी पाकिस्तान इज लुकिंग टूवर्ड्स एन इकोनॉमिक बेनिफिट्स और रीजनल इंटीग्रेशन। तो इकोनॉमिक बेनिफिट्स फॉर द पाकिस्तान, बट ऑल अराउंड द रीजन जो है वो उसके एक रीजनल बेनिफिट्स हैं। और अगर पाकिस्तान की रीजनल इंटीग्रेशन बिल्ट होती है वाया सी पैक विद चाइना, अफगानिस्तान, ईरान और इवेंचुअली इंडिया बिकम द पार्ट ऑफ द सी पैक, तो पाकिस्तान की जो जियो स्ट्रेटेजिक लोकेशन है वो बड़ी इंपॉर्टेंट हो जाएगी। तो अहमद, वो जियो स्ट्रेटेजिक लोकेशन जो है उसकी इंपॉर्टेंस के साथ साथ पाकिस्तान अपने आप को इन्विजन करता है। अच्छा चले, हम इसको रीफ्रेश करते हैं कि अगर वी टॉक अबाउट द सी पैक तो और शेयर्ड इकोनॉमिक विजन, जो कि पाकिस्तान का भी फॉरेन पॉलिसी में पॉइंट है, और शेयर्ड इकोनॉमिक विजन तीन बेसिक पॉइंट्स पे फॉल करता है। पहला कि पाकिस्तान इज़ एट क्रॉस रोड्स, कि पाकिस्तान जो है वो मल्टीपल कॉन्टिनेंट्स को, रीजन्स को अपने साथ मिलाता है। हमारे एक तरफ साउथ एशिया है जो इंडिया, म्यांमार, नेपाल, भूटान, श्रीलंका, एक तरफ सेंट्रल एशिया है वाया अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान एक्सेट्रा, और एक तरफ हमारे पास मिडल ईस्ट है वाया ईरान, ईरान, इराक, सीरिया, लीबिया, राइट। और फोर्थ साइड वी हैव चाइना, एंड ऑन द फिफ्थ साइड वी हैव इंडियन ओशन। तो ऑल टुगेदर पाकिस्तान अपने आप को मल्टीपल रीजन्स के बीच में पाता है, और इस वजह से पाकिस्तान के बारे में कहा जा सकता है कि पाकिस्तान इज़ एट क्रॉस रोड्स। अच्छा, क्रॉस रोड्स होने की वजह से पाकिस्तान वॉन्ट टू बी अ ट्रांजिट ट्रेड कंट्री। ट्रांजिट ट्रेड कंट्री से मुराद ऐसा ममालिक कि जिसके बीच में से बाकी ममालिकों की ट्रेड जो है वो गुजरे। चाइना को अगर इंडियन ओशन जाना है तो पाकिस्तान उसको रास्ता प्रोवाइड कर सकता है। इंडिया को अगर अफगानिस्तान के साथ ट्रेड करनी है तो पाकिस्तान उसको रास्ता प्रोवाइड कर सकता है। चाइना को अगर ईरान के साथ ट्रेड करनी है तो हम उसको रूट प्रोवाइड कर सकते हैं, और उससे पाकिस्तान का जो ट्रांजिट ट्रेड कंट्री बनने का ख्वाब है वो कंप्लीट होता है। ट्रांजिट ट्रेड कंट्री बनने से पाकिस्तान अपने आप को बोलता है कि जिपर ऑफ द रीजन। अगर हम एक ट्रांजिट ट्रेड कंट्री का पर्पज सर्व कर रहे हैं और उससे पूरा रीजन जो है वो हमारे साथ एक कॉम्प्लेक्स इंटरडिपेंडेंस पर बिल्ड करेगा, हमारी भी उन पर डिपेंडेंस होगी सिंस उनकी ट्रेड की वजह से पाकिस्तान का रेवेन्यू जनरेट हो रहा है, लेकिन वो भी पाकिस्तान के ऊपर डिपेंड करेंगे बिकॉज के पाकिस्तान एक रूट उनको प्रोवाइड कर रहा है फॉर द ट्रेड। तो ऑल टुगेदर ये तीन पॉइंट्स के एट क्रॉस रोड्स, ट्रांजिट ट्रेड कंट्री और जिपर ऑफ द रीजन, ये तीनों पॉइंट्स पाकिस्तान की जियो स्ट्रेटेजिक लोकेशन को एनहेंस करते हैं, जो कि वाया सी पैक हो रहा है, जो आपके सवाल का पहला हिस्सा है कि पाकिस्तान को सी पैक से क्या बेनिफिट है। टॉकिंग अबाउट चाइना, चाइना ने 1960s में माओ ने बोला था कि चाइना, पाकिस्तान इज चाइना साउथ वेस्टर्न गेटवे, कि पाकिस्तान एक चाइना को रूट प्रोवाइड करता है टू द वेस्टर्न रीजन ऑफ द वर्ल्ड, और वो रूट अब सी पैक के थ्रू 2013-15 के बाद से हमने चाइना को प्रोवाइड करना शुरू किया है। चाइना को अगर इंडियन ओशन में आना होता है तो आपको पता है, आप आईआर के स्टूडेंट हो, आपको पता है कि उनको एक लॉन्ग रूट फॉलो करना पड़ता है, साउथ चाइना सी से पैसिफिक ओशन से होते होते वो इंडियन ओशन में पहुंचते हैं। तो वाया सी पैक चाइना की वो जो मुसाफत है वो बहुत कम हो जाती है, और वो वाया पाकिस्तान डायरेक्ट इंडियन ओशन में जाता है। चलो मैं आपको इसका न्यूमेरिक डाटा देता हूँ कि एक ट्रेड, चाइनीज ट्रेड जो कि इंडियन ओशन से चाइना जाने में उसको 3-4 महीने लगते हैं, What do you think, अगर वो गवादर से, पाकिस्तान से चाइना काशकर पहुंचेगी तो कितने दिनों में पहुंचेगी, वाया रोड या वाया ट्रेन? कोई आपका रफ आइडिया है अगर वो 3-4 महीनों से उसका सफर कितना कम हो जाएगा अगर वो पाकिस्तान से होता?
0: सर वो तो फिर महीनों से दिनों में बात चली जाएगी।
1: एग्जैक्टली, अगर कराची से हमें इस्लामाबाद या कराची से हमें गिलगित जाने में जितना टाइम लगेगा, और अगर वो ट्रकों की मूवमेंट है तो थोड़ी कम हो जाएगी, विच मीन्स के वो ट्रेड जो चाइना की इंडियन ओशन से चाइना जाती है 4 महीनों में, वो वाया पाकिस्तान 1 महीने में जा सकती है। और साथ साथ वुड बीन वर्किंग ऑन अ रेलवे कॉरिडोर, एक रेलवे ट्रैक बिछाने की बात चल रही है, तो उससे वो 2 दिन में पहुंच जाएगी। मतलब उसकी 4 महीने की ट्रेड 2 दिन चाइना पहुंच सकती है। ये उसको बेनिफिट है सी पैक से, जो आपका सवाल था कि वो क्यों इन्वेस्ट कर रहे हैं विद इन द पाकिस्तान।
0: जी सर, सी पैक के हवाले से तो काफ़ी गुफ्तगु होगी, मुझे यकीन है कि सुनने वालों को काफ़ी अच्छे से इंफॉर्मेशन मिल गई होगी। अब सर हम बात करते हैं पाकिस्तान के अपने हमसाए ममालिक के साथ कैसे ताल्लुकात हैं, पाकिस्तान ने की फॉरेन पॉलिसी में क्या क्या फैक्टर्स हैं जो कि ये बताते हैं कि हमसाए किस हमसाए वाले के साथ कैसे रिलेशन रखने हैं और किसके साथ कैसे रखने हैं।
1: सो अगर हम वी टॉक अबाउट द पाकिस्तान फॉरेन पॉलिसी, तो उसकी जो बेसिक्स हैं वो 1947 में तय हो गई थी कि हमारी बैरुल अक्वामी ताल्लुकात की जो पॉलिसी है वो कैसी बनेगी, फॉरेन पॉलिसी कैसी होगी, और उसकी एस्पिरेशंस हम लेते हैं कायदे आजम के स्पीचेस से। और अगर हम उनको समराइज करें तो वो कहते हैं कि फ्रेंडशिप विद ऑल, एनिमिटी विद नन, और नॉन इंटरफेरेंस, नॉन अग्रेशन, تو قائد اعظم نے کچھ اس طرح کی اسپیسیفک پالیسیز بتائی ہیں ہمیں کہ پاکستان کی فارن پالیسی کیسی ہوگی, اور اسی کی بیس پہ ہماری فارن پالیسی کے آبجیکٹیوز ہیں. آبجیکٹیوز جو میں آپ کو شروع میں ریفر کر رہا تھا کہ جو اس کی تشکیل کے لیے کام آتے ہیں, نیشنل انٹرسٹ اور نیشنل آبجیکٹیوز. پاکستان کے کچھ آبجیکٹیوز اگر میں ہائی لائٹ کروں تو ان میں سے ایک یہ کہ فرینڈ شپ ود آل اور اسپیشلی دا میجر پاورز اینڈ امیڈیٹ نیبرس. تو پاکستان اپنی فارن پالیسی میں میجر پاورز اور امیڈیٹ نیبرس پہ بڑا فوکس کرتا ہے, اور اسی لیے پاکستان آلویز وانٹ ٹو اسٹیبلش دا گڈ ریلیشنز ود اٹس نیبرس. ہاں کچھ ریجنل, کچھ گلوبل, کچھ کمپلیکس چیلنجز بیچ میں آ جاتے ہیں. اگر ہم اپنے نیبرس کی بات کریں تو ود چائنا وی آلویز ہیڈ اے گڈ انڈرسٹینڈنگ, گڈ ریلیشنز, اور وہ ایک لانگ اسٹینڈنگ انڈرسٹینڈنگ اس کے ساتھ اسٹیبلش ہے. ود افغانستان دیر آر سم کمپلیکسٹیز آن دا بارڈر, اور اس کے علاوہ کچھ ٹیررزم کے ایشوز. ود ایران دیر آر سم انٹرنیشنل جو ایک گلوبل اس کے اوپر سینکشنز ہیں یا یو ایس سینکشنز ہیں, تو وہ ایک ہرڈل کریٹ کرتی ہیں. لیکن اگر پاکستان کے پرسپیکٹیو سے بات کریں تو وی آلویز وانٹ ٹو اسٹیبلش گڈ ریلیشنز ود اوور آل نیبرز. اینڈ ایون ٹاکنگ اباؤٹ انڈیا, تو پاکستان نے ہمیشہ یہی اپروچ کیا کہ انڈیا کے ساتھ ایک اچھے تعلقات جو ہیں وہ اسٹیبلش ہوں, اور پاکستان اپنی فارن پالیسی میں اسی چیز پہ ہمیشہ فوکس کرتا رہا ہے.
0: جی سر, پروگرام کے اختتام میں ایک آخری سوال میں پوچھنا چاہوں گا کہ فارن پالیسی ہمارا ٹاپک تھا اور آپ آئی آر کے ٹیچر ہیں, کوآرڈینیٹر ہیں, تو سر پاکستان کے اسٹوڈنٹس کے لیے جو کہ ایک عام ایک ٹرم بن چکی ہے کہ پولیٹکس کی اسٹڈی نہیں کرنی یا فارن پالیسی کی اسٹڈی نہیں کرنی ہے, کہ علیحدہ ایک ہے اس کی ٹرم لوگوں کے مائنڈ میں بٹھا دی ہے, تو آپ کے حساب سے, آپ کے حوالے سے فارن پالیسی کی اسٹڈی کیوں ضروری ہے؟
1: اچھا احمد, فارن پالیسی یا ان جنرل پالیٹکس اور انٹرنیشنل ریلیشنز کو اس ٹائم پہ ایک لے مین کے لیے جاننا بہت ضروری ہے, کیونکہ اب اس ٹائم پہ مس انفارمیشن کا دور ہے. آپ کے پاس سوشل میڈیا پہ, یوٹیوب پہ اور رینڈم آپ کے پاس ایون آن دا نیوز میڈیا سم ٹائمس انفارمیشن جو ہے اس کی کریڈیبل سورسز کی کمی ہوتی ہے. تو اس پیراڈائم میں کہ اگر جب آپ فیمیلر نہیں ہوں گے ان کے کی ٹرمز سے اور ان کی چیزوں سے, تو پھر آپ جو سنو گے, اگر آپ نے کسی سوشل میڈیا سے سنا, کسی بندے سے راہ چلتے بندے سے سنا, تو آپ اس کو سچ مان لو گے. تو کنٹمپرری ٹائمس میں جہاں پہ مس انفارمیشن کا دور اور پروپاگنڈا کا دور ہے, تو ایوری ون نیڈ ٹو نو سم دا بیسک رولز اور ریگولیشنز اینڈ سم دا بیسک انڈرسٹینڈنگ آف دی پالیسیز وچ پاکستان از بینگ اسٹیبلش, اور تاکہ آپ مس انفارمیشن سے بچ سکو. سو دیٹس وائی پروبیبلی اٹ از امپورٹنٹ فار اے لے مین.
0: جی سر, پروگرام کا وقت یہاں پہ ہی اختتام پذیر ہوتا ہے. سر بہت بہت شکریہ آپ کا کہ آپ نے اپنا قیمتی وقت نکالا, بہت اچھے سے چیزیں سمجھائی. مجھے امید ہے کہ سننے والوں کو بہت اچھے سے چیزیں سمجھ آئی ہوں گی کہ فارن پالیسی کیسی, پیک کیا ہے, اور فارن پالیسی کے پرسپیکٹیوز کیا ہیں, یہ سب کچھ بہت اچھے سے مجھے تو سمجھ آیا, تو امید ہے کہ سننے والوں کو بھی آیا ہوگا.
1: تھینک یو احمد فار ہیونگ می, اٹس این انٹرسٹنگ ڈسکشن, اچھا لگا آپ کے ساتھ بات کر کے.
0: جی سر. جی تو سامعین, آج کے پروگرام کا اختتام یہاں پر ہوتا ہے, اور اگلے پروگرام میں ہم ایک نئی معلومات کے ساتھ, ایک نئے ٹیچر کے ساتھ حاضر ہوں گے. تو ہمیں دیجیے اجازت, ملتے ہیں ایک نئے پروگرام میں. سنتے رہیے FM 92.6 UCP کی دنیا. اللہ حافظ.